0: तलावट्टी को कॉल मिला।
1: Talawat 647-295-7861. Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Talawat 647-295-7861.
0: To Talawatti ko call mila.
1: Talawat 647-295-7861.
2: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773. कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं. फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773.
3: बहुत खुशबू आ रही है खाने में. ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो. अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए, ताकि ये लज्जत और स्वाद हमें मिल सके.
4: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद.
5: फॉर होलसेल इंक्वायरी कॉल 4167465550
2: पाकिस्तान के नंबर वन डेवलपर HMR ग्रुप आपके लिए ला रहे हैं कराची में HMR वाटर फ्रंट. इस प्रोजेक्ट के हवाले से एक्सक्लूसिव इवनिंग संडे 7 जून शाम 5 से 9 बजे तक हिल्टन गार्डनिंग 1870 मैथिसन बुलेवार्ड मिसिसागा में. इस लग्जरी वाटर फ्रंट लिविंग की डिटेल के लिए कराची से HMR की टीम यहां तशरीफ ला रही है. लेट्स कनेक्ट, इनोवेट एंड शेप प्रॉस्परस फ्यूचर टुगेदर. आपको इस एक्सक्लूसिव मीट एंड ग्रीट में शिरकत की दावत दी जाती है. रजिस्ट्रेशन के लिए HMRwaterfrontcanada.com पे लॉगिन हो या मजीद मालूमात के लिए कॉल कीजिए नजमा मलिक 6478241485 या फरहान अंसार 6479190645. अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे. अगर आप रेफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रेफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी. दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन. अभी रब्ता कीजिए 4168559464. शहबाज अकबर साहब के राबते के नंबर 4168559464. ग्रीन स्टार इमिग्रेशन. कर्ज इंसान का जहनी सुकून छीन लेता है. अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 4166710577. जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं. मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं. केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे. कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म. अभी एतमाद के साथ कॉल कीजिए 4166710577. द बेस्ट कोर्ट में पिज्जा विद बेस्ट प्राइसेस, पिज्जा पॉप 3075 रिचवे ड्राइव मिसिसागा और विजिट pizzapop.ca. फैमिली के साथ डाइन इन करें या टेक आउट, बच्चों और बड़ों सभी की पहली चॉइस पिज्जा पॉप. लजीज और मजेदार तंदूरी चिकन पिज्जा, चीज स्टेक पिज्जा, चिकन शवरमा पिज्जा. एक्सक्लूसिव फैमिली ऑफर, लार्ज तंदूरी चिकन पिज्जा, लार्ज चीज पिज्जा, 2 डिपिंग सॉस, 3 कैंस ऑफ पॉप फॉर 24.99 ओनली. फॉर मोर इन्फॉर्मेशन एंड टेक आउट ऑर्डर कॉल 905-828-0985. It's 905-828-0985. Pizza Pop 3075 Ridgeway Drive, Mississauga.
6: Sirf Mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial. For customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of Leading Edge Mortgage Experts 905-819-1001. 905-819-1001. License number 12374.
2: Radio Pakistan Toronto CMR 101.3 FM. Students mein rabta ke number 416-593-0003.
5: قومی ایئر لائن پی آئی کا انتظام خریدار کنسورشیم کو منتقل نہیں ہو سکا ہے. دوبارہ قومی ایئر لائنس کا کنٹرول 25 مئی کو خریدار کنسورشیم کو دینا تھا. ذرائع کہتے ہیں کہ اب جون کے آخر تک قومی ایئر لائن کا کنٹرول کنسورشیم کو دینے کا منصوبہ ہے. کنٹرول کنسورشیم کو نہ دینے کی وجہ مختلف این او سیز کا اجرا نہ ہونا ہے. ذرائع کے مطابق این او سی بیوروکریسی کی سست روی کی وجہ سے تاخیر کا شکار ہے. کنسورشیم نے این او سی ملنے کے بعد 85 ارب روپے نجکاری کمیشن کے پاس جمع کروانے تھے. ترجمان نجکاری کمیشن کا کہنا ہے کہ مقامی اور بیرونی این او سیز حاصل کرنے کا کام جاری ہے. مجموعی طور پر 40 سے زائد این او سی لیے جانے تھے, زیادہ تر این او سی حاصل ہو گئے ہیں. ترجمان نے بتایا کہ اگلے چند روز میں تمام این او سیز جاری ہو جائیں گے. کنسورشیم نے یقین دہانی کروا دی, جیسے ہی این او سیز مکمل ہوں گے 83 ارب روپے کی رقم بھی مل جائے گی. ترجمان نجکاری کمیشن کا کہنا ہے کہ جون کے آخر تک قومی ایئر لائن کا انتظام خریدار کنسورشیم کو منتقل ہو جائے گا. کیا اس کے بعد پی اے کی حالت سدھرے گی, چیزیں بہتر ہو جائیں گی, یہ ایک بڑا سوال ہے. 416-593-0003 24 گھنٹے میں نشاط ریڈیو پاکستان .fm پہ سن سکتے ہیں. فیس بک میں پیج ہے ریڈیو پاکستان ٹورانٹو. ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 TV, تمام آئی ٹی باکسز, جادو بول زوم باس کے ساتھ ساتھ ایپل ٹی وی, امیزون فائر ٹی وی, روکو ٹی وی کے ساتھ ساتھ ٹیوب ریپ کے تھرو روجرز پہ ہمارے نشاط دیکھ سکتے ہیں. ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں. ایپ اسٹور پہ جاک ٹائپ کیجیے ٹورانٹو 360 TV. ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے, ٹیم بھٹی سے رابطہ کیجیے. کال طلب بھٹی 6472957861. لیے چلیں گے آپ کی نیوز کی طرف. جو پیش کریں جناب زبیر الدین صاحب.
7: You're listening to CMR FM 101.3.
2: نیوز کے لیے ہمیں تعاون دیا ہے انجم قریشی صاحبہ نے.
8: خدا نہ کرے اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں. اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں اور ہمارے پرسنل انجری لوئرس کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں. اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوئر کے ساتھ میٹنگ کرنا چاہتے ہیں تو ہماری کنسلٹنسی بالکل فری ہے. آج ہی مجھے کال کریں. آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے. 416-570-0157.
2: نیوز کے لیے ہم تعاون دیتے ہیں آئیکن ایونٹ اسپیس. 6887 ڈکسی روڈ میساگا, ڈکسی ڈیری کے انٹرسیکشن, 3 خوبصورت حال, 1200 تک افراد کی گنجائش, ایمپل پارکنگ. اپنے خوشی کے لمحات کو یادگار بنائیے آئیکن ایونٹ اسپیس کے ساتھ. مزید معلومات کے لیے کال کیجیے 437-425-2500. اٹس 437-425-2500. آئیکن ایونٹ اسپیس. نیوز کے لیے ہمیں دعوت دیا ہے ٹیم بھٹی ریئل اسٹیٹ. فار آل یور ریئل اسٹیٹ نیڈس کال طلحہ بھٹی 647-295-7861. 647-295-7861.
9: بسم اللہ الرحمن الرحیم. السلام علیکم, یہ ریڈیو پاکستان ٹورانٹو ہے. اب آپ زبیر الدین سے خبریں سنیے. امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ اسرائیلی وزیر اعظم کے ساتھ نہ